मनोचिंतक ऐसा कहने लंबी बीमारी दे जीण वाले मरीज बीमारी नाल सहमत होके जीवन देन और निराश हो जाते ने भी ठीक नहीं होवांगे। कोई दसे भी सही उन्होंने ऐ दवाई ले लो ऐ दवाई ले लो, उन्होंने अंदर निराशा है। रोग दिश जीण की आदत बन गई, विकारा दे जीण का सुभा बन गया, ठीक होने का ख्याल भी नहीं और ठीक हो सकांगे ऐसा भरोसा भी नहीं पाई, नहीं ठीक हो सकांगे, ये जीवना पड़ेगा। जैसे जर्मनी के प्रसिद्ध डॉक्टर हो गुजरे फ्रायड ने कहा है, हंकार देच, काम देच, क्रोध देच, लोभ देच जीना पड़ेगा, इसका कोई इलाज नहीं। थोड़ा जिहा इन्हां नूं मदन किया जा सकता है, बाकी इन्हां दा त्याग नहीं हो सकता, ये जीवन नूं छड़ नहीं सकते, इन्हां दे जीवना ही पड़ेगा। यूरोप के पढ़े लिखे बंदियां नूं इस फ्रायड ने बड़ा निराश किया, जीवना ही पड़ेगा, ये जीवना पड़ेगा। उन्हें ऐलानिया किया भारत के संत गलत कहते ने, मन विच राम है, कहता नहीं मन विच काम है, मन विच निरंकार है, कहता कथा ही नहीं मन विच हंकार है। पंज कहता कहता मैं मन नु फोल के देखा सिवाय हंकार तो होर कुछ भी नहीं है, मैं मन नु फोल के देखा सिवाय वासना तो होर कुछ भी नहीं है, मैं मन नु फोल के देखा कहता सिवाय काम तो होर कुछ नहीं। एवं कही जाने राम है मन तू जोत स्वरूप है अपना मूल पछा, एक सीमा तक वो ठीक कहता है, एक सीमा तक। जैसे सागर दे उपर उपर ते लहरां ने या कुछ लभण गया मछलियां ने संख ने सिपियां ने मोती ते गहरे करदे किसे किसे दे हाथां उपर उपर ते वाकई मन दे ख्वाहिशां ने कामनावां ने वासनावां ने जो बहुत गहरे डुबकी ला लैंदे ने उन्हां नूं राम नाम दा हीरा मिल जांदा है। तन में मनवा मन में साचा सो साचा मिल साचे राचा, तन विच मन है मन विच सच, तन विच मन है मन विच प्रभु है, मन तू जोत स्वरूप है अपना मूल पछा। खेड सारी पहचान आती है, पहचान आती है, जिसनों मैं नहीं जानता वो नहीं है, जिसनों मैं नहीं समझदा वो नहीं है, जो मेरे चेते च नहीं वो नहीं है, जो मेरी सिमृति च नहीं वो नहीं है, जो मेरी समझ दे च नहीं वो नहीं है। धन गुरु अर्जन देव जी महाराज कहंदे हे प्रभु चलते पिया तेरे मार्ग ते, पर उस बच्चे दी तरह जिसने अज चलना सीखे, दो साल बाद ढाई साल बाद डेढ़ साल बाद बच्चे चल देने पैर पुट देने खड़े हो गए, कि चार पांच साल का बच्चा होवे ते बच्चा चले ना, मां बाप नूं चिंता हो जाती है गल की है, बच्चा खड़ा नहीं होता पैर नहीं पुटता, चार साल का हो गया पांच साल का हो गया डॉक्टरों को ले जाने वैद को ले जाने, तीन साल का हो गया चार साल का हो गया मुंह अक्खर नहीं निकल बोलता नहीं, मां बाप नूं चिंता हो जाती है। जिस दिन बच्चे की जबान चो पहला बोल निकलता है अक्सर मां ही निकलता है, घर दे खुशियां मनाईया जाए, घर दे प्रसाद वंडते हैं, मिठाइया वंडते हैं, नचते ने टपते ने, बच्चा बोलन लग पे। जिस दिन बच्चा कदम पुटे, बच्चे ने कदम पुटे चलन लग पे, चलो एक कदम ही सही कदम ते पुटे खड़ा ते होया, कोई ती चाली साल तो गुरुद्वारे आ रहे होवे ते अजे भी सुरत नहीं चली शब्द दी तरफ, यकीन जानो गुरु नूं भी चिंता हो जाती है गल की है, इन्ने चिर हो गया गुरुद्वारे आउंदे, पचास साल हो गए गुरुद्वारे आउंदे आ, अजे भी अमृत वेले उठ के रसना वाहेगुरु वाहेगुरु नहीं जपते, गुरु नूं भी चिंता हो जाती है बोलना ही नहीं आया, बाबा बोलना क्या कहिए जैसे राम नाम रव रही, इन्हू बोलना ही नहीं आया, ये बोलता ही नहीं, पचास साल का हो गया बोलता नहीं पे, ये तीह पैंती साल हो गए ने इन्हू ये चलता ही नहीं, चलना तो सुरत ने,
जपना ते रसना ने रसना नाम जपो तब मतिए इन बिद अमृत पाओ जपना रसना नालो और जपन दे जो ढंग इस्तेमाल करना है गुरु नानक ने दस दिता है गाविए सुनिए मन रखिए जबान गायन करे ते मन सुने मन स्रोता बने जबान वक्ता बने अगर जबान वक्ता बन के मन स्रोता बन गया ये पुरुष पहुंच गया जबान वक्ता ते बनी है मन स्रोता नहीं बने ये चलते पे पहुंचे कोई जबान वक्ता ही नहीं बने जपदा ही नहीं ते उस बच्चे दी तरह होया चार पांच साल दा हो गया मुंह बोल नहीं निकल दे पाए मां बाप नो चिंता है गल की है बोलदा नहीं डिगना की है ते चलना की है सत्संग दे च आया चल पे है कुछ संगत दे च बैठा है डिग गया सच बोले है चल पे है झूठ बोल रहे है डिग पे है दान कीता है चल पे है बेईमानी कर रहे है डिग पे है अमृत दी प्यास पैदा हुई है चल पे है शराब दी तलब जाग पई है डिग पे है जिंदगी भर ये चलना डिगना यही होता है हाथ दे च गुटका है चल पे है पर गंदे गीत अलाप रहे है डिग पे है तुसी देख सकते हो चल देने डिग देने चल दे सारी जिंदगी चल पैने डिग पैने कदम अगे तरफ उड़दे डिगदे पिछे दी तरफ फिर उत्थे ही आ जांदे ने जिथो चले उन सारा दिन कोई मनुख एक कदम अगे एक कदम पिछे पुटे किथे पहुंचेगा किधरे पहुंचेगा चल चल के थकेगा चल चल के टूटेगा पहुंचेगा किधरे नहीं दावे नाल मैं कह सकदा चाली चाली साल तो जेड़े गुरुद्वारे आ रहे ने चाली साल पहले क्रोधी सन अज भी क्रोधी ने चाली साल पहले लोभी सन अज भी लोभी ने चाली साल पहले झूठे सन अज भी झूठे ने और चाली साल पहले वासना दे भरे हुए सन अज भी ने कल ते कुछ भी ना बने मेहनत ते बड़ी की थी थके भी ने टूटे भी ने चाली साल पहले हंकारी सन अज भी हंकारी खेड़ते कुछ भी ना चले ने चल चल के थके ने टूटे ने पहुंचे किधरे भी हे प्रभु मैं ते चलना ते डिगदा तू मेर कर तू मेरी बां पकड़ ताई खेड़ बने दास गोविंद फतेह सतगुर की बाहां दे मोहे निस्तारो गुरु गोविंद सिंह जी हे प्रभु अपनी बां दे अपनी बां पकड़ा ते डिगण तो बची मेरे कोल ओ कन नहीं जो तेरे बोल सुन सकन मनुख कोल जिहड़े कन ने ये पुत्र नूं सुन सकदे ने मित्र नूं सुन सकदे ने पत्नी नूं सुन सकदे ने पति नूं सुन सकदे ने भरा नूं सुन सकदे ने मित्रां नूं सुन सकदे ने गुरु नूं नहीं सुन सकदे ये हकीकत है महाराज मेरे कोल ओ कन नहीं सतगुर कहिंदे जो तैनूं सुन सकां मेरे कोलो जबान भी कोई नहीं जो मैं अपने बोल तेरे तक पहुंचा सका मेरे बोल पुत्रां तक पहुंचदे ने परिवार तक पहुंचदे ने मित्रां तक पहुंच जांदे ने पड़ोसियां तक पहुंच जांदे ने हे प्रभु तेरे तक नहीं पहुंच मेरे कोल इतनी तौफीक ही कोई नहीं कि मैं बोल तेरे तक पहुंचावां पहुंच दी ये गल रब तक भी दिल से जो बात निकलती है असर रखती है पर नहीं ताकते प्रवास मगर रखती है जाका कहा दरगे चले महाराज कहने जेदा बोलिया होया दरगाह दे चलदा है परमात्मा सुनदा है गुरु अर्जन देव जी महाराज कहने मैं एवें नहीं बोलना दे कन सुनो अरदास जीओ मैं तेरे कन दे च गल करनी है मैं थोड़ी करनी तो सुन ते मैं बोलना भगत बोलदे ने प्रभु सुनदा है क्यों उन्हां दे बोल प्रभु तक पहुंचते हैं
دل چو نکلی ہوئی گل پرماتما تک پہنچ دی ہے، زبان تو نکلی ہوئی گل تے صرف کنا تک پہنچ دی ہے، نہیں پہنچ دی گل دل تک نہیں پہنچ دی. دل سے جو بات نکلتی ہے اثر رکھتی ہے، پر نہیں طاقت پرواز مگر رکھتی ہے. میرے کول او اکھاں بھی کوئی نہیں جو تینوں ویکھ سکدی ہیں. جو پرماتما نو ویکھدیاں نے وہ اکھاں اتنیاں نرمل ہو جاندیاں نے، اتنیاں پوتر ہو جاندیاں نے، اتنیاں سندر ہو جاندیاں نے. وہی نیتر خوبصورت ہے جنہاں وچ پرماتما وستا ہے. وہ نیتر تے کروپ نے، میلے نے، جنہاں دے اندر واشنا ہے، جنہاں دے اندر انرتھ ہے. صاحب کہندے وہ سندر نیتر بھی میرے کول نہیں جو تینوں دیکھ سکن. گرو گرنتھ صاحب دے پہلے ٹھیکہ کار بھائی گرداس نے آپ دی گیات لئی عرض کراں، میرے دیکھے میری سٹڈی دے جو آیا ہے غالباً 150 شبداں دے ارتھ بھائی گرداس جی نے آپ کیتے نے. جڑے جڑے شبد ارتھ کرن لگے گنی گینی بلیکھا کھا سکدے سن، لوکی دھوکھا کھا سکدے سن، بھائی گرداس جی نے انہاں نوں کھولے. پمن گرو پانی پتا ماتا دھرت ماتا، اس سلوک نوں بھی کھول دے نے. پمن گرو گر شبد ہے، واہگرو جپ منتر سنایا، دھرتی ماتا مہت کر اوت پوت سنجوگ بنایا. اسی جو بول دے ہیں پمن کر کے بول دے ہیں، دیہی ماٹی بولے پمن. پمن نہ ہوئے بول نہیں سکتے. دیکھو لاش پی ہوں دی پانی تے شریر چ ہے، مٹی دا ڈانچا بھی پیا، پمن نہیں رہ گئی تو بولنا کوئی نہیں، بولنا ہی بولنا تے پمن کر کے. دیہی ماٹی بولے پمن، بولن ہار پرم گر اے ہی. بول کے ہی سمبند جڑتے نے، بول کے ہی سمبند ٹوٹتے نے. کچھ ایسا بول ہے، بول ہوندا ہے کہ اوپرا بیگانا اپنا ہو جاندا ہے. کچھ زبان جو ایسے بول نکلتے ہیں مدتاں دی مترتا دشمنی چ بدل جاتی. ایک بول، ایک بول، ایک بول ایسا ہے بندے نو تپا کے رکھ سکتا ہے، شاید ساری رات تڑپتا رہے. پر جے ایک بول تڑپا کے رکھ سکتا ہے، ایک بول شانت بھی کر سکتا ہے، سکون بھی دے سکتا ہے. کھیڈ تے ساری بولاں دی، منکھی دنیا دی ساری ہلچل بول چال تے کھڑی ہے. یہ بھی میں عرض کرتے ہیں سارے سنبند بھی بول چال تے کھڑے نے. منک کہہ دیندا ہے اتھے ساڈی بول چال ہے جتھے سنبند ہوئے، جتھے سنبند نہ ہوئے کہندا ہے اتھے ساڈی بول چال کوئی نہیں. جتھے سنبند گوڑے ہون کہندا ہے اتھے ساڈی بول چال بڑی چنگی ہے، جتھے نہ ہوئے بھائی ساڈی بول چال ہی کوئی نہیں. سمبند جڑتے نے بولن کر کے، تے بولنا پون کر کے. ان پنج تتاں دے چو پون نو گرو نانک نے گرو کے ہے، کیونکہ اس کر کے تے بولنا ہے واہگرو واہگرو. تائیں رسنا جت سکدی اندر سواس چلن، پون ہے. پاویں پانی پیتا ہے، بھاویں دھرتی ماں ہے، پر پون تے گرو ہے. سمبند جوڑنا ہے پرماتما نال، ایسا کچھ بولنا ہے. موہ کے بولن بولیے جت سن دھرے پیار، کچھ ہے ایسا بولنا کہ پرماتما نال سمبند جڑتا ہے. کچھ ہے ایسا بولنا سنسار نال سمبند جڑتا ہے، پروار نال سمبند جڑتا ہے. جڑے بول پروار نال سمبند جوڑتے ہیں، سنسار نال سمبند جوڑتے ہیں، انہوں نے کہتے ہیں شبد. تے جڑے بول پرماتما نال سمبند جوڑتے ہیں، انہوں نے کہتے ہیں گر شبد. روشنی نال بھرے ہوئے شبد نے، چاننے نال بھرے ہوئے شبد نے. خیر سنکھیپ وچ میں عرض کراں، منک 90% پرگٹ بھی بولاں تے ہوندا ہے. تا مرد سخن نہ گفتہ باشد، ایب و ہنر نہفتہ باشد. جنے چر تک منک بولے نا گن اوگنا دا پتہ ہی نہیں چلتا. کرودھی ہے کہ شانتمئی ہے، کہ جلد باز ہے کہ دھیرجمان ہے، مورکھ ہے کہ سیاح ہے، دھارمک ہے کہ ادھارمک ہے، ستسنگی ہے کہ کسنگی ہے. بول دس دیں دے، ہتھاں تو کچھ نہیں پتا چلتا، پیراں تو کچھ نہیں پتا چلتا، منہ متھے تو بھی کچھ نہیں پتا چلتا، بولاں تو پتا چلتا ہے. تا مرد سخن نہ گفتہ باشد، ایب و ہنر نہفتہ باشد. جنے چر تک بندہ بولے نہ کک نہیں پتا چلتا.
कुछ ऐसा बोलना है जिहदे च परमात्मा है, कुछ ऐसा बोलना है जिहदे च लोभ है, कुछ ऐसा बोलना है जिहदे च हंकार है, कुछ ऐसा बोलना है जिहदे च निरंकार है।